0: 1 silver and 26 bronze. That is all in the news at 9. Good night.
1: आदा, ये आकाशवाणी है खबरों के साथ, मैं शगुफ्ता यास्मीन। वजीर दिफा राजनाथ सिंह ने दिफाई तैयारी के सिलसिले में जोग्राफियाई अहमियत की हामिल सोच और हंगामी सूरत हाल से निमटने की मनसूबाबंदी पर जोर दिया है। ज़राअत के वजीर शिवराज सिंह चौहान ने कहा है कि हुकूमत एक कसीर रुखी हिकमत अमली पर काम कर रही है ताकि किसानों की पैदावार की माकूल कीमतों को यकीनी बनाया जा सके। प्रगति 50 के तहत इकदाम के नए सिलसिले का आगाज किया गया है, जिसका मकसद मुल्क भर में 50 मिसाली शहर तैयार करना है। भारत ने अकवाम मुत्तहिदा जनरल असम्बली से अपने खिताब में तुर्की के सदर रजब तैयब उर्दगान के जम्मू कश्मीर पर गैर जरूरी तस्करे को मुस्तरद कर दिया है। कल अंदरूनी कर्नाटक, केरलम और शिमाल मशरकी रियासतों में शदीद बारिश का इम्कान है। और एशियन गेम्स 2026 में भारत ने खवातीन की 4x400 मीटर रिले में सोने का तमगा जीता है। खवातीन के ट्रैप इन्फिरादी मुकाबले में नीरू धांडा ने सोने का तमगा जीता। भारत के तमगों की कुल तादाद बढ़कर 53 हो गई है, जिनमें सोने के 6, चांदी के 21 और कांसे के 26 तमगे शामिल हैं। अब खबरें तफसील से। वजीर दिफा जनाब राजनाथ सिंह ने आज इस बात पर जोर दिया कि बदलती हुई टेक्नोलॉजी, गैर यकीनी हालात और जोग्राफियाई इम्कानात से पैदा होने वाले चैलेंजेस के पेश नजर भारत को जोग्राफियाई स्ट्रेटेजिक सोच और हंगामी मनसूबाबंदी को अपनी तैयारियों का लाजमी हिस्सा बनाना चाहिए। नई दिल्ली में भारतीय बहरिया के कमांडर्स की कॉन्फ्रेंस से खिताब करते हुए जनाब सिंह ने कहा कि मुल्क का हदफ वाजे है कि बहरान पैदा होने से पहले तैयारी मुकम्मल हो जानी चाहिए ताकि किसी भी बहरान से निपटा जा सके। वजीर दिफा ने मजीद कहा कि जारी ऑपरेशन ऊर्जा सुरक्षा ने एक बार फिर भारतीय बहरिया की पेशावराना और अमली तैयारी को साबित कर दिया है, जो मुल्क की तवानाई की सप्लाई लाइनों और कौमी मफादात के तहफ्फुज के लिए जरूरी है। उन्होंने मजीद कहा कि भारत बहरे हिंद के खित्ते में एक काबिल एतमाद और तरजीही सिक्योरिटी शराकतदार के तौर पर मजबूती से खड़ा है और एतमाद और भरोसे की इलामत बना हुआ है, जिससे मुल्क के महासागर के विजन को तकवीयत फराहम हो रही है। वजीर दिफा ने कहा कि जनूबी बहरे चीन, बहरे रोम, बहरे ओकियानूस में भारतीय जंगी जहाजों की मौजूदगी मुल्क की बहरी ताकत की सलाहियत का इजहार करती है। ज़राअत और किसानों की बहबूद के वजीर शिवराज सिंह चौहान ने कहा है कि हुकूमत एक कसीर रुखे हिकमत अमली पर काम कर रही है ताकि किसानों को उनकी पैदावार की मुनासिब और माकूल कीमतें मिल सकें। इस हिकमत अमली में कटाई के बाद के बंदोबस्त, पैदावार को साइंसी तौर पर गोदाम में रखना और मार्केटिंग निजाम शामिल है। आज नई दिल्ली में रबी मुहिम 2026 पर कौमी जरी कॉन्फ्रेंस के दूसरे दिन खिताब करते हुए जनाब चौहान ने तूर, उरद और मसूर की कम से कम इमदादी कीमत पर 100% सरकारी खरीद और 48 घंटे के अंदर अंदर अदायगी के इंतजाम की यकीन दहानी कराई।
2: राज्य सरकारों ने महाराष्ट्र में बड़े हिस्से पर, कर्नाटक में भी बड़े हिस्से पर सूखा घोषित किया है। भारत सरकार राज्यों के साथ डट के खड़ी रहेगी। कर्नाटक में भी 3 अक्टूबर को टीम बना के भेज रहे हैं वहाँ की स्थिति के आकलन के लिए। महाराष्ट्र के मुख्यमंत्री जी से बात हुई है तो वहाँ भी हम टीम की तैयारी कर रहे हैं। मैं स्वयं भी उन राज्यों में जाके स्थिति देखूंगा और हम अपने किसानों के साथ, राज्य सरकारों के साथ पूरी ताकत से खड़े रहेंगे इस परिस्थिति का मुकाबला करने के।
1: वजीर मौसूफ ने कहा कि भारत बैनुल अक़वामी आज़ाद तजारती मुआहदों के तवस्सुत से उभरने वाले बाजार के नए इम्कानात को भी बरूएकार लाएगा ताकि मुल्क की ज़रई पैदावार, फलों, सब्जियों और अनाज को आलमी बाजारों तक रसाई फराहम हो सके। जनाब चौहान ने कहा कि इससे किसानों को उनकी पैदावार की बेहतर कीमत को यकीनी बनाया जा सकेगा और भारत दुनिया के लिए खुराक के मामले में एक अहम मुल्क बन जाएगा। मकानात और शहरी उमूर के वजीर मनोहर लाल ने आज प्रगति 50 के तहत नए इकदामात के सिलसिले का आगाज किया, जिनका मकसद 50 शहरों के लिए इक्तसादी, सकाफती, विरासती, मजहबी, सयाहती और इंतजामी अहमियत के हामिल मिसाली शहर से मुताल्लिक तरीक़ेकार तैयार करना है। افتتاحی تقریب سے خطاب کرتے ہوئے مرکزی وزیر نے زور دے کر کہا کہ 24 ریاستوں میں یہ 50 شہر ملک کے بقیہ حصے کے لیے ایک صاف ستھرے مثالی شہروں کے طور پر ابھریں گے۔ انہوں نے کہا کہ حکومت نے اہم شہروں، ثقافتی اہمیت کے حامل شہروں، زیادہ سیاحوں والے مقامات اور اقتصادی مراکز کو ان میں شامل کرنے کو یقینی بنایا ہے۔ ان اقدامات کا مقصد ایک مقررہ مدت کے دوران نگرانی اور جائزے کے ایک منظم طریقہ کار کے تحت شہروں کی صفائی ستھرائی، ٹھوس کچرے کے بندوبست، استعمال شدہ پانی کے بندوبست اور شہریوں کی شمولیت کے ذریعے نمایاں بہتری لانا ہے۔ وزیر اعظم نریندر مودی کی عوامی خدمات کے 25 برس مکمل ہو رہے ہیں جو جن سیوا سے دیش سیوا کے منتر پر مبنی ہے اور اس انتھک عزم کا سلسلہ جاری ہے۔ سیوا اور سشاسن کے اس نظریے کے تحت حکومت 2047 تک وکست بھارت کے مقصد کو حاصل کرنے کی خاطر انتھک کام کر رہی ہے۔ آج اپنی خصوصی سیریز میں ہم تذکرہ کر رہے ہیں کہ فوائد کی براہ راست منتقلی کے ذریعے اس نظریے کو کس طرح بروئے کار لایا جا رہا ہے۔
3: 2014 میں شروع کی گئی فائدوں کی براہ راست منتقلی کی اسکیم کے تحت فلاحی اسکیموں کی فراہمی کے نظام میں انقلابی تبدیلی آئی ہے۔ اس کے ذریعے حکومت کی جانب سے فوائد کی رقم براہ راست اہل مستفیدین کے کھاتوں میں منتقل کی جاتی ہے۔ اس نظام نے بچولیوں کے روڈ کو بالکل ختم کر دیا ہے اور رقوم میں کسی بھی طرح کی خرد برد کو روک کر شفافیت پیدا کی ہے۔ اس سال اگست تک فوائد کی براہ راست منتقلی کے ذریعے 320 اسکیموں کے تحت 53 لاکھ کروڑ روپے سے زیادہ کی رقم اہل مستفیدین کے کھاتوں میں منتقل کی گئی ہے۔ ایک تقریب سے خطاب کرتے ہوئے وزیر اعظم نریندر مودی نے کہا کہ فوائد کی براہ راست منتقلی سینکڑوں سرکاری اسکیموں کے تحت کی جا رہی ہے اور اس نظام نے رقم کی منتقلی میں کسی بھی طرح کی گڑبڑ کے امکان کو ختم کر دیا ہے۔
4: ہم بھارت میں ڈیجیٹل ٹیکنالوجی سے ٹرانسپرنسی لے کر آئے ہیں۔ آج سرکار کی سینکڑوں اسکیمز کے تحت ڈائریکٹ بینیفٹ ٹرانسفر کیا جاتا ہے، اس میں سسٹم سے لیکیج بند ہوئی ہے۔
3: بھانو کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں ارجمند علی خان۔
1: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ بھارت نے اقوام متحدہ جنرل اسمبلی میں اپنے خطاب کے دوران ترکیے کے صدر رجب طیب اردگان کے جموں کشمیر پر غیر ضروری تذکرے کو مسترد کر دیا ہے۔ آج نئی دلی میں میڈیا کو تفصیل بتاتے ہوئے وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے کہا کہ اس معاملے کا تعلق بھارت کی علاقائی سالمیت اور خود مختاری سے ہے اور کسی بیرونی فریق کو اس معاملے پر رائے زنی کا حق نہیں ہے۔ ابسا بیان پر جناب جیسوال نے کہا کہ نیو یارک میں اقوام متحدہ جنرل اسمبلی کے موقع پر بھارت، برازیل اور جنوبی افریقہ کے درمیان وزرائے خارجہ سطح کی ایک میٹنگ ہوئی تھی۔ انہوں نے مزید کہا کہ میٹنگ کے بعد تینوں ممالک نے ایک مشترکہ اعلامیہ جاری کیا تھا جس میں تینوں ملکوں کے جامع نقطہ نظر کو شامل کیا گیا تھا۔ جناب جیسوال نے کہا کہ اس میں مختلف اقتصادی، ترقیاتی معاملات اور متعلقہ سیاسی معاملات کی عکاسی کی گئی۔ سرحد پار دہشت گردی پر وزیر خارجہ ڈاکٹر ایس جے شنکر کی رائے زنی پر جناب جیسوال نے اس بات کو اجاگر کیا کہ وزیر خارجہ کی رائے زنی نے سرحد پار دہشت گردی کو ایک اہم تشویش کی وجہ قرار دیا ہے اور یہ کہ اس عالمی لعنت سے نمٹنے کے لیے ممالک کو ایک ساتھ آنا چاہیے۔
5: ودیش منتری نے صاف کیا ہے کہ کس پرکار کا رخ اور سمجھ بھارت کا ہے۔ آتنکواد، خاص کر سیما پار آتنکواد سے لڑنے کی ضرورت ہے۔
1: 100% محصول پر وزارت خارجہ کے ترجمان نے کہا کہ خارجہ سیکرٹری وکرم مصری نے حال ہی میں نئی دلی میں امریکی کانگریس کے وفد کے ساتھ ایک میٹنگ کی۔
5: امریکی کانگریس کے جو یہاں پر ڈیلیگیشن آئی ہوئی ہے ان کی ملاقات فورن سیکرٹری سے ہوئی اور اس ملاقات میں انیہ وشیوں کے علاوہ جو ہماری چنتائیں ہیں اس کو لے کے کہ اس کا کس پرکار کا پربھاؤ پڑ سکتا ہے ہمارے دوپکشیہ رشتوں پر اور اس کے علاوہ جو انتراشٹریہ بازار میں جو ارجا کی استھتی ہے اس پر کیا پربھاؤ پڑ سکتا ہے، ان چنتاؤں کے بارے میں ان کو دہرایا ان سے۔
1: خلیج فارس میں بھارتی بحری جہازوں پر ترجمان نے مطلع کیا کہ خلیج فارس میں بھارت کے پرچم بردار 6 کمرشل بحری جہاز ہیں۔ انہوں نے کہا کہ وہاں 6 غیر ملکی پرچم بردار بحری جہاز ہیں جو بھارت سامان لے کر آ رہے ہیں۔ جناب جیسوال نے کہا کہ جہازرانی کی وزارت مسلسل ان جہازوں کی نقل و حرکت کی نگرانی کر رہی ہے اور سبھی ملاحوں کی سلامتی پر نظر رکھ رہی ہے۔ بھارت اور بنگلہ دیش کے درمیان بھارت دریائے گنگا آبی معاہدے سے متعلق ایک سوال کے جواب میں جناب جیسوال نے کہا کہ بھارت اور بنگلہ دیش کا دریا کا ایک مشترکہ کمیشن ہے اور دریاؤں سے متعلق سبھی معاملات پر اس کمیشن کے تحت تبادلہ خیال کیا جائے گا۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کہا ہے کہ چین کے ساتھ بھارت کے تعلقات گزشتہ برس کے مقابلے اب